आकाशवाणीको नेपाली प्रसारण सेवामा सम्पूर्ण सम्पूर्ण श्रोताहरूलाई स्वागत तथा अभिवादन जनाउँदै अब हजुरहरूलाई सुनाउने छौ लोकनी आधुनिक गीत।

सरिता गुरुङ र साथीहरूका आवाजमा सुन्दै हुनुहुन्थ्यो प्रस्तुत गीत। अब अघिल्लो गीत हजुरलाई सुनाउनेछौ वरुण र साइलीको।

0: श्रोतालय अत्यंत जल्द सुंदे हुनुं थियो विभिन्न कलाकारों का आवाज में लोकनी आधुनिक गीत श्रोतारो अब अघिल्लो क्रममा समय भएको छ समाचारको सुन्नुहोस् समाचार
1: नमस्कार यो आकाशवाणी हो समाचार देवेन थापाबाट सुन्नुहोस् प्रथममा मुख्य समाचार विदेश मंत्री डाक्टर एस जयशंकरले पासपोर्ट सेवा कार्यक्रम को दोस्रो चरण को कार्यान्वयन चिप आधारित ई पासपोर्ट को शुरूआत नया पासपोर्ट सुरक्षा केन्द्र र पोस्ट अफिस पासपोर्ट सेवा केन्द्र को स्थापना तथा रेकर्ड स्टोर में पासपोर्ट जारी गर्नाले यात्रा सुगम हुने बताउनु भएको छ वित्त मंत्री निर्मला सीतारमण ने बलियो अर्थव्यवस्था निर्माण सतत विकास तीव्र गर्न र समावेशी वृद्धि सुनिश्चित गर्न अझ राम्रो बहुपक्षीय सहयोग को आह्वान गर्नुभएको छ तेहरान स्थित भारतीय दूतावासले देशको सुरक्षा स्थितिमा आएको सुधारलाई ध्यानमा राख्दै भारतीय नागरिकहरूका लागि संशोधित परामर्श जारी गरेको छ केन्द्रीय विश्वविद्यालयको लागि 36 राष्ट्रिय युवा संसद प्रतियोगिता 2025-26 को पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ अनि हकी इण्डियाले 5 जुलाईदेखि 14 जुलाईसम्म हुने ब्रिटेनको एक्सपोजर टुरका लागि 24 सदस्यीय जुनियर महिला टोलीको घोषणा गरेको छ अब समाचार विस्तारमा विदेश मन्त्री डाक्टर एस जयशंकरले पासपोर्ट सेवा कार्यक्रमको दोस्रो चरणको कार्यान्वयन चिप आधारित ई पासपोर्टको शुरूआत नयाँ पासपोर्ट सुरक्षा केन्द्र र पोस्ट अफिस पासपोर्ट सेवा केन्द्रको स्थापना तथा रेकर्ड स्तरमा पासपोर्ट जारी गर्नाले यात्रा सुगम हुने बताउनु भएको छ उहाँले भन्नुभएको छ वैश्विक अवसरहरूमा पहुँच विस्तार गरिरहेको छ र नागरिकहरूलाई सशक्त बनाएको छ उहाँले 14 पासपोर्ट सेवा दिवसको अवसरमा भारत तथा विदेशका पासपोर्ट अधिकारीहरूलाई शुभकामना दिनुभएको छ डाक्टर जयशंकरले सुरक्षित पासपोर्ट सुगम सेवा सशक्त नागरिकको दृष्टिकोणद्वारा निर्देशित पासपोर्ट सेवाहरूलाई छिटो अझ पारदर्शी र पहुँचयोग्य बनाउने सरकारको प्रतिबद्धतालाई पनि दोहोर्याउनु भएको छ विदेश मन्त्री डाक्टर एस जयशंकरले चुनौतीपूर्ण वैश्विक माहौलमा भारत र दक्षिण कोरिया बीचको सम्बन्धलाई अझ गहिरो बनाउने महत्वमाथि प्रकाश पार्नुहुँदै साझा मूल्य र आपसी विश्वास भएका देशहरूले अझ नजिकबाट मिलेर काम गर्नुपर्ने बताउनु भएको छ दक्षिण कोरियाको राजधानी सोलमा सम्पन्न दक्षिण कोरियाका विदेश मन्त्री चो युनसँगको भेटको अवसरमा उहाँले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिले विश्वासिलो साझेदारीहरू बीचको सहयोगलाई पहिलेभन्दा अधिक महत्वपूर्ण बनाएको बताउनु भएको छ केन्द्रीय गृहमन्त्री अमित शाहले रानी दुर्गावतीलाई उनको बलिदान दिवसको अवसरमा श्रद्धाञ्जली अर्पित गर्नुभएको छ साम्प्रदायिकता र सांस्कृतिक सम्पदाको रक्षाको लागि मुगल आक्रमणकारी विरुद्धको वीरतापूर्ण सङ्घर्षमा आफ्नो जीवन बलिदान गर्ने रानी दुर्गावतीलाई पराक्रमी रानी र नारी शक्तिको प्रतीक भएको मन्त्री श्री शाहले बताउनु भएको छ श्री शाहले रानी दुर्गावती सुशासन र सेवाका लागि अनन्त प्रेरणा रहेकी बताउनु भएको छ वित्त मन्त्री निर्मला सीतारमणले बलियो अर्थव्यवस्था निर्माण सतत विकासलाई तीव्र गर्न र समावेशी वृद्धि सुनिश्चित गर्न अझ राम्रो बहुपक्षीय सहयोगको आह्वान गर्नुभएको छ हिजो नयाँ दिल्लीमा ग्लोबल कन्भर्जेन्स फर ग्रोथ शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै श्रीमती सीतारमणले एक आपसमा जोडिएको विश्वमा समृद्धि र चुनौतीहरू साझा हुन्छन् तर सङ्घर्ष र अनिश्चितताको प्रभाव विकासशील देशहरूमा अधिक हुने बताउनुभयो एक रिपोर्ट
2: वित्त मंत्री निर्मला सीतारामन ने कहा कि मौजूदा दुनिया में समृद्धि और चुनौतियां तो साझा हैं, लेकिन संघर्षों और अनिश्चितता का असर विकासशील और पिछड़े देशों पर अधिक पड़ता है उन्होंने कहा कि इन चुनौतियों से निपटने के लिए साझा वैश्विक कार्रवाई जरूरी है श्रीमती सीतारामन ने कहा कि सभी देशों की घरेलू जरूरतें अलग अलग होती हैं और लगातार बने रहने वाले वैश्विक असंतुलन पर ध्यान दिया जाना चाहिए वित्त मंत्री ने कहा कि भारत दुनिया की सबसे तेज गति से बढ़ रही अर्थव्यवस्था है और मध्यम अवधि में इसके सकल घरेलू उत्पाद की विकास दर लगभग 7% रहने का अनुमान है फ्रांस के राष्ट्रपति इमैनुअल मैक्रों की अध्यक्षता में आयोजित इस सम्मेलन में विकसित और उभरती अर्थव्यवस्था वाले देशों भारत ब्राजील चीन केनिया दक्षिण कोरिया जैसे G7 देशों और अंतर्राष्ट्रीय मुद्रा कोष के प्रतिनिधि शामिल थे सुपर्णा की रिपोर्ट के साथ समाचार कक्ष से मैं मनोज
1: वाणिज्य एवं उद्योग मंत्री

0: गोयलले भारत र अमेरिका बीचको आर्थिक साझेदारी बलियो र अझ बढिरहेको बताउनु भएको छ। श्री गोयल हिजो नयाँ दिल्लीमा अमेरिकाको व्यापार प्रतिनिधि जेमिसन ग्रेर र भारतमा अमेरिकी राजदूत सर्जियो गोरसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा उहाँले सन्तुलित र पारस्परिक लाभका व्यापार सम्झौताका लागि बातचितलाई अघि बढाउने विषयमा चर्चा भएको बताउनु भएको छ। श्री गोयलले भारत आर्थिक सम्बन्धहरूलाई अझ बलियो बनाउन र विकास र नवीनताका लागि नयाँ अवसरहरू सृजना गर्न अमेरिकासँग काम गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। आवास एवं शहरी मामिला मन्त्री मनोहर लालले राष्ट्रिय राजधानी दिल्लीमा केन्द्रीय विस्टा कोरिडोरको लागि केन्द्रीय सचिवालय मेट्रो स्टेशनमा निर्माण कार्यको शुभारम्भ गर्नुभयो। पत्रकारहरूसँग बातचित गर्नुहुँदै उहाँले यस क्षणलाई ऐतिहासिक रहेको बताउनु भएको छ। उहाँले यस परियोजनाले आवाजाहीलाई सहज बनाउने र यो परियोजना आरके आश्रम मार्गदेखि इन्द्रप्रस्थसम्म चल्ने जानकारी दिनुभयो।
1: बहुत ही ऐतिहासिक मूवमेंट है, जब देश की राजधानी जहाँ से पूरी सरकार चलनी है, सेंट्रल विस्टा और यहाँ के कर्मचारी और यहाँ के जितने भी कार्यालयों में काम करने वाले सब लोग, उनको एक ऐसी सुविधा प्रदान करने के लिए अष्टमी पूजन अथवा ग्राउंड ब्रेकिंग सेरेमनी आज ये की गई है। और ये जब कम्प्लीट हो जाएगी, उसके बाद दिल्ली के बहुत से छोर आपस में जहाँ जहाँ मेट्रो लाइन चलती है उनको ये जोड़ेगी। अब ये जो लाइन है ये आर के आश्रम से लेकर के और इंद्रप्रस्थ तक, जिसके अंदर
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News खर्साङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। तेहरान स्थित भारतीय दूतावासले देशको सुरक्षा स्थितिमा आएको सुधारलाई ध्यानमा राख्दै भारतीय नागरिकहरूका लागि संशोधित परामर्श जारी गरेको छ। दूतावासले भनेको छ, भर्खरका सकारात्मक घटनाक्रमहरूको बावजुद भारतीय नागरिकहरूले अर्को सूचना नभएसम्म देशमा सबै अनावश्यक यात्राहरू रोक्न जारी राख्नुपर्छ। हाल इरानमा बसोबास गरिरहेका भारतीय नागरिकहरू र अनिवार्य कारणहरूका लागि इरान यात्रा गर्नुपर्ने व्यक्तिहरूलाई उच्च स्तरको सावधानी अप्नाउन, सतर्क रहन र निरन्तर परिस्थितिजन्य सजगता कायम राख्न सल्लाह दिएको दूतावासले जनाएको छ। पश्चिम बंगालको राजधानी कोलकाता स्थित तारातला नजिकै निर्माणधीन गोदामको छत भत्किँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने केही फँसेका छन्। केही घाइतेहरूको उद्धार गरिएको छ। उद्धार कार्य जारी रहेको छ। प्रवर्धन निदेशालयले 3,000 किलोग्राम मुद्रा बन्दरगाह लागू पर्दा आयात मामलासँग सम्बन्धित धनशोधन मामिलामा दिल्लीका 5 स्थानहरूमा तलासी अभियान सञ्चालन गरिरहेको छ। ईडीका अधिकारीहरूले हरप्रीत सिंह तलवार, शमसुर्दन र उनीहरूका सहयोगीहरूसँग सम्बन्धित परिसरहरूमा खोजी भइरहेको बताएको छ। अधिकारीहरूका अनुसार लागू पर्दातको पैसा दिल्लीको नाइट क्लबमा निवेश गरिएको थियो। हरप्रीत सिंह तलवारलाई यसअघि पनि राष्ट्रिय जाँच एजेन्सीले सोही मुद्दामा पक्राउ गरेका थिए र हालै जमानतमा रिहा भएका थिए। घटनाबारे थप जाँच भइरहेको छ। केन्द्र विद्यालयको लागि 36 राष्ट्रिय युवा संसद प्रतियोगिता 2025-26 पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। कार्यक्रमको अध्यक्षता संसदीय मामिला राज्यमन्त्री अर्जुन राम मेघवालले गर्नुहुनेछ। श्री मेघवालले विजेता विद्यार्थी र विद्यालयहरूलाई पुरस्कार प्रदान गर्नुहुनेछ। संसदीय मामिला मन्त्रालयले विगत 38 वर्षदेखि केन्द्रीय विश्वविद्यालयमै युवा संसद प्रतियोगिता आयोजन गर्दै आएको छ। देशभरिका 200 केन्द्रीय विद्यालयहरू बीच राष्ट्रिय युवा संसद प्रतियोगिता आयोजना गरेको थियो। युवा संसद योजनाको उद्देश्य युवा पुस्तामा आत्मअनुशासन, विभिन्न विचारहरूप्रति सहिष्णुता, विचारहरूको उचित अभिव्यक्ति र लोकतान्त्रिक जीवनशैलीका अन्य गुणहरूको विकास गर्नु रहेको छ। देशभरिका 6 स्टार्टअपहरूले युथको ल्याब नेसनल इनोभेसन च्यालेन्ज 2026 8 संस्करण जित्न सफल भएका छन्। यो पहललाई संयुक्त राष्ट्र विकास कार्यक्रमले सहयोग गरेको छ। अटल इनोभेसन मिसन नीति आयोग र सिटी फाउन्डेसनको सहयोगमा सञ्चालित र टी हब फाउन्डेसनद्वारा कार्यान्वयन गरिएको छ। यो युवाहरूको नेतृत्वमा नवीनतालाई बढावा दिन र सतत विकास लक्ष्यहरूको दिशामा प्रगतिलाई द्रुत बनाउनको लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा देखा परेको छ। भारी उद्योग मन्त्री एचडी कुमार स्वामीले आज इम्फाल उद्योगलाई भविष्यको विकासको आधारशिलाको रूपमा डिजिटलीकरणलाई अङ्गाल्न आग्रह गर्नुभएको छ। नयाँ दिल्लीमा इस्पात क्षेत्रमा डिजिटलीकरण सम्बन्धी चिन्तित शिविरलाई सम्बोधन गर्नुहुँदै उहाँले भारतको इस्पात क्षेत्रको बलियो प्रदर्शनमाथि प्रकाश पार्नुभयो। हकी इन्डियाले 5 जुलाईदेखि 14 जुलाईसम्म हुने ब्रिटेनको एक्सपोजर टुरका लागि 24 जुनियर महिला टोलीको घोषणा गरेको छ। नयाँ प्रशिक्षक टिम व्हाइटको नेतृत्वमा रहेको भारतीय टोलीले जुनियर एसिया कप सहित आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि स्कटल्यान्ड र इङ्ल्यान्डमा 7 म्याच खेल्नेछ। यो समाचार युट्युबमा @AR मार्फत पनि सुन्न सक्नुहुनेछ।

अन्तमा मुख्य समाचार पुनः एकपटक। विदेश मन्त्री डाक्टर एस जयशंकरले पासपोर्ट सेवा कार्यक्रमको दोस्रो चरणको कार्यान्वयन चिप आधारित ई पासपोर्टको सुरुवात नयाँ पासपोर्ट सुरक्षा केन्द्र र पोस्ट अफिस पासपोर्ट सेवा केन्द्रको स्थापना तथा रेकर्ड स्तरमा पासपोर्ट जारी गर्नाले यात्रा सुगम हुने बताउनु भएको छ। वित्त मन्त्री निर्मला सीतारमणले बलियो अर्थव्यवस्था निर्माण सतत विकासलाई तीव्र गर्न र समावेशी वृद्धि सुनिश्चित गर्न अझ राम्रो बहुपक्षीय सहयोगको आह्वान गर्नुभएको छ। तेह्रान स्थित भारतीय दूतावासले देशको सुरक्षा स्थितिमा आएको सुधारलाई ध्यानमा राख्दै भारतीय नागरिकहरूका लागि संशोधित परामर्श जारी गरेको छ। अनि हकी इण्डियाले 5 जुलाईदेखि 14 जुलाईसम्म हुने ब्रिटेनको एक्सपोजर टुरका लागि 24 सदस्यीय जुनियर महिला टोलीको घोषणा गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 3:15 बजेर समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

सरिता गुरुङ, अञ्जलि प्रधान, अनु सुनार, अजनिस राई र नरेन्द्र गुरुङको समर शर्मा सुन्दै हुनुहुन्थ्यो लोकगीत। अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सबिना गिरी। विषय: प्रधानमन्त्रीले भन्नुभयो कि राष्ट्र प्रथम गत दशकमा भारतको उपलब्धिहरूको पछाडि मुख्य सिद्धान्त हो। आलेख: विदेश सेवा डेस्क, एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार गणतन्त्र शिखर सम्मेलनलाई सम्बोधन गर्नुभयो। विश्वले द्रुत र महत्वपूर्ण परिवर्तनहरू देखिरहेका बेला महान शक्ति भारत राष्ट्र प्रथम विषयमा छलफल आयोजना गरेकोमा आयोजकहरूलाई बधाई दिनुभयो। प्रधानमन्त्रीले जोड दिनुभयो कि राष्ट्र प्रथमको भावना गत दशकमा भारतको उपलब्धिहरू र एक विश्वसनीय विश्वव्यापी शक्तिको रूपमा यसको उदयको पछाडि मुख्य सिद्धान्त रहेको छ। श्री मोदीले भन्नुभयो, भारत एक लामो ऐतिहासिक स्मृति र प्रगति र कठिनाई दुवैबाट सिक्ने अद्वितीय क्षमता भएको सभ्यता हो। G7 शिखर सम्मेलनमा आफ्नो हालैको सहभागितालाई सम्झँदै प्रधानमन्त्री मोदीले भन्नुभयो, विश्वभरिका नेताहरूले राष्ट्र प्रथमको सिद्धान्तप्रति भारतको दृढ प्रतिबद्धतालाई मान्यता दिन्छन्। उहाँले भन्नुभयो, यो मार्गदर्शक दर्शनले देशको नीति प्राथमिकता र अपेक्षाहरूलाई आकार दिन जारी राख्छ, किनकि यो विकासको मार्गमा अगाडि बढ्छ। सरकारको 12 वर्ष कार्यकालको बारेमा चर्चा गर्दै प्रधानमन्त्रीले स्वच्छ भारत, मेक इन इण्डिया, खादीको प्रबन्धन र स्थानीय उत्पादनहरूको अभियान जस्ता प्रमुख राष्ट्रिय पहलहरू सफल भएको बताउनुभयो, किनभने नागरिकहरूले राष्ट्रलाई पहिलो स्थान दिने भावनालाई अंगालेका थिए। आदिवासी र वामपन्थी अतिवाद प्रभावित क्षेत्रहरूमा यस दृष्टिकोणको परिवर्तनकारी प्रभावलाई प्रकाश पार्दै प्रधानमन्त्रीले भन्नुभयो, एक समय हिंसा र कम विकासको ग्रस्त क्षेत्रहरूमा अहिले ठूलो प्रगति भइरहेको छ। प्रभावित क्षेत्रहरूमा गत दशकमा 12,000 किलोमिटर भन्दा बढी सड़क, 9,500 भन्दा बढी मोबाइल टावर, ब्याङ्किङ सुविधा, हुलाक कार्यालय र संचार सञ्जाल निर्माण गरिएको छ। श्री मोदीले अघिल्ला दशकहरूमा हजारौंको ज्यान लिने माओवादी हिंसा अहिले बलियो सुरक्षा प्रयास र द्रुत विकासको संयोजनका कारण अन्तिम चरणमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, बस्तर ओलम्पिकको बढ्दो सफलताले यस क्षेत्रसँग सम्बन्धित डर र अनिश्चिततालाई युवाहरूको आशा र प्रतिभाले प्रतिस्थापन गरेको प्रमाण हो। महत्वाकांक्षी भारतको उदयलाई जोड़ दिँदै श्री मोदीले भन्नुभयो, देश निराशाको अवधिबाट विश्वास र अवसरको युगमा सरेको छ। उहाँले भन्नुभयो, परिवर्तन सम्भव छ भन्ने विश्वास भारतको सबैभन्दा ठूलो शक्ति मध्ये एक बनेको छ। श्री मोदीले भन्नुभयो, आकांक्षी जिल्ला र महत्वाकांक्षी ब्लक कार्यक्रमहरूले देशका केही कम विकसित क्षेत्रहरूलाई विकासको चालकमा रूपान्तरण गरेको छ। यी प्रयासहरूले लाखौं नागरिकहरूको जीवनस्तर सुधार गर्न र अवसरहरू विस्तार गर्न उल्लेखनीय योगदान पुर्याएको छ। प्रधानमन्त्रीले भन्नुभयो, विकासका फाइदाहरू एकल लाभार्थीमा सीमित छैनन्, तर सम्पूर्ण समाजको कल्याणमा पनि योगदान पुर्याउनेछन्। हालैका वर्षहरूमा गरिबीबाट बाहिर निस्किएका लगभग 25 करोड़ मानिसहरूको ठूलो नवमध्यम वर्गको उदयले आर्थिक गतिविधिलाई बलियो बनाएको छ र सबै क्षेत्रहरूमा अवसरहरू विस्तार गरेको छ। उहाँले भन्नुभयो, गरिबी उन्मूलन गर्नु केवल अन्त्यको माध्यम मात्र होइन, यो विकास आशा र सामाजिक गतिशीलताको लागि उत्प्रेरक पनि हो। विगत एक दशकमा मध्यम वर्गमा सरकारको ध्यान केन्द्रित गर्दै श्री मोदीले मध्यम वर्गीय परिवारको जीवनलाई सहज बनाउनु प्रमुख प्राथमिकता रहेको बताउनुभयो। रोकिएका आवास परियोजनाहरूलाई उल्लेख गर्दै उहाँले भन्नुभयो, ढिलाइ भएका आवासीय परियोजनाहरू पूरा गर्न मदत गर्न 25,000 करोड़को विशेष कोष सृजना गरिएको थियो, जसले देशभरिका हजारौं घरहरू खरिदारहरूलाई प्रदान गर्दछ। किफायती आवास वित्त, डिजिटल सेवाहरू र सुधारिएको शहरी पूर्वाधारमा पहुँचले नागरिकहरूको जीवनस्तरमा उल्लेखनीय सुधार गरेको छ। किफायती र मध्यम आय आवास कोषका लागि विशेष विन्डो जस्ता उपायहरूले हजारौं रोकिएका घरहरू पूरा गर्न र घर खरिदारहरूलाई पुर्याउन मदत गरेको छ। उनले यसमा जोड़ दिनुभयो। प्रधानमन्त्रीले उल्लेख गर्नुभयो, विगत एक दशकमा भारतको यातायात र कनेक्टिभिटी पूर्वाधारमा उल्लेखनीय वृद्धि भएको छ। मेट्रो रेल नेटवर्कहरूले अब दैनिक 1 करोड़ भन्दा बढी यात्रुहरूलाई सेवा दिन्छन्, जबकि वन्दे भारत, नमो भारत र अमृत भारतले रेलहरू जस्ता पहलहरूले देशभरि कनेक्टिभिटीलाई सुदृढ बनाइरहेका छन्। विस्तारित सड़क नेटवर्क, राजमार्ग र विमानस्थलहरूले गतिशीलतामा सुधार ल्याएको छ र शहरी र उदयमान विकास केन्द्रहरू दुवैमा

0: आरती ठकुरीबाट सुन्नुहोस् प्रादेशिक समाचार। सुरुमा मुख्य समाचार। गृहमन्त्री अमित शाहले शुक्रबार नयाँ दिल्लीमा नार्को कोअर्डिनेशन सेन्टरको 10 शीर्ष स्तरीय बैठकको अध्यक्षता गर्नुहुनेछ। कोलकाताको तारातलामा आज निर्माणाधीन गोदाम ढल्दा 3 व्यक्तिको मृत्यु अनि 5 अन्य घाइते। मुख्यमन्त्री शुभेन्दु अधिकारी, राज्यमन्त्री अग्निमित्र पल तथा डाक्टर इन्द्रनील खाले स्थलगत भ्रमण गर्नुभयो। दार्जीलिङका सांसद राजु विष्टले दुधेमा 34 मिटरको अस्थायी फुटब्रिज सफलतापूर्वक सम्पन्न गरेकोमा सम्बन्धित विभागप्रति आभार व्यक्त गर्नुभएको छ। राष्ट्रिय राजमार्ग प्राधिकरणले देशभरका राष्ट्रिय राजमार्गहरूबाट अवैध पार्किङ र अतिक्रमण हटाउन आफ्नो अभियानलाई तीव्र बनाएको छ र जलपाइगढी आबगारी विभागले एक ठूलो अन्तर्राज्य लागू पर्दा तस्करी ऱ्याकेटको पर्दाफाश गरेको छ। अब समाचार विस्तारमा। गृहमन्त्री अमित शाहले शुक्रबार नयाँ दिल्लीमा नार्को कोअर्डिनेशन सेन्टरको 10 शीर्ष स्तरीय बैठकको अध्यक्षता गर्नुहुनेछ। स्वापक नियन्त्रण ब्यूरो एनसीबीले आयोजना गरेको बैठकमा केन्द्रीय मन्त्रालय, राज्य सरकार र लागू औषध सम्बन्धी कानून प्रवर्तन एजेन्सीका प्रतिनिधिहरू भेला भएर लागू औषध ओसार पसार र दुरूपयोग विरूद्ध लड्ने प्रयासको समीक्षा गरिने गृह मन्त्रालयले जनाएको छ। सो अवसरमा शाहले लागू औषध नियन्त्रणका लागि सन् 2026-2029 भिजन डकुमेन्ट सार्वजनिक गर्नुहुनेछ। सरकारवालासँगको व्यापक परामर्शपछि यी कागजात तयार पारिएको हो। पश्चिम बंगालमा कोलकाताको तारातलामा आज निर्माणाधीन गोदाम ढल्दा 3 व्यक्तिको मृत्यु अनि 5 अन्य घाइते भएका छन्। घाइते मानिसहरूको एसएसकेएम अस्पतालमा उपचार चलिरहेको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: मुख्यमन्त्री शुभेन्दु अधिकारी अनि राज्यमन्त्री अग्निमित्र पालले घटनास्थलको भ्रमण गर्नुभयो। राष्ट्रिय आपदा मोचन बल, पुलिस, अग्निशमन अनि आपतकालीन सेवाहरू तथा स्थानीय बासिन्दाहरू बचाउ कार्यमा जुटेका थिए। राज्य सचिवालयमा नियन्त्रण कक्ष स्थापित गरिएको छ, जसको सहायता नम्बर यस प्रकारका छन्: 1070

0: 86971701003323249छ अनि 0332253515181 मानिक लामा आकाशवाणी खरसाङ।
1: आज पश्चिम बंगाल विधानसभामा छलफलको क्रममा सत्तारूढ र विपक्षी दुवै दलका सांसदहरूले राज्य बजेटमा आफ्नो विचार प्रस्तुत गरे। तृणमूल कांग्रेसका विधायक समीर जनाले सरकारको कल्याणकारी र पूर्वाधार सम्बन्धी पहलहरूको स्वागत गर्नुभयो, तर केही परियोजनाहरूको लागि बजेट विनियोजन अपर्याप्त रहेको बताउनुभयो। राज्यका वित्त मन्त्री स्वपन दास गुप्ताले सदनमा मध्यमकालीन वित्तीय नीति विवरण र वित्तीय रणनीति विवरण प्रस्तुत गरेपछि बजेटमाथि छलफल शुरू भयो। पत्थर प्रतिमाका विधायक समीर जनाले 22 जूनमा प्रस्तुत गरिएको बजेटमा घोषणा गरिएका धेरै परियोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बढ़ी वित्तीय विनियोजन आवश्यक रहेको बताउनुभयो। राज्य सरकारी कर्मचारीहरूको लागि महँगी भत्ता 20% बढ़ाउने निर्णयको पनि स्वागत गर्नुभयो। यसका साथै उहाँले बजेटमा प्रस्ताव गरिएका पूर्वाधार परियोजनाहरूको लागि केन्द्र सरकारले आवश्यक वित्तीय सहयोग प्रदान गर्ने आशा व्यक्त गर्नुभयो। बजेटमा चिया बगानका कामदारहरूले सामना गर्ने समस्याहरू सम्बोधन गर्न समग्र दृष्टिकोण अप्नाइएको छ। यसलाई सही दिशामा एक कदमको रूपमा वर्णन गर्दै विधायक दिनेन रोयले राज्यको पहिलो भाजपा सरकारले उत्तर बंगालमा अखिल भारतीय चिकित्सा विज्ञान संस्थान र अन्य चिकित्सा र शैक्षिक संस्थाहरू स्थापना गर्ने घोषणाको स्वागत गर्नुभयो। दिनेन रोयले भन्नुभयो, प्रस्तावित संस्थाहरूले उत्तर बंगालका जनतालाई मात्र नभई सम्पूर्ण राज्यलाई फाइदा पुर्याउनेछन्। दार्जीलिङका सांसद राजु विष्टले भारतीय सेनाका इन्जिनियर रेजिमेन्ट र पश्चिम बंगाल सरकारको सार्वजनिक निर्माण विभागलाई दुधेमा 34 मिटरको अस्थायी फुटब्रिज सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक आभार व्यक्त गर्नुभएको छ। एक विज्ञप्तिमा सांसद विष्टले यस पुलले स्थानीय बासिन्दाहरूको लागि महत्वपूर्ण सम्पर्क पुनर्स्थापित गर्ने र हालैको प्रतिकूल मौसमका कारण अवरूद्ध भएका आवश्यक सेवाहरूमा आवागमन र पहुँच सक्षम हुने बताउनुभयो। यसका साथै उहाँले परियोजनालाई चुनौतीपूर्ण समय जनताको सेवा गर्न भारतीय सेना र पश्चिम बंगाल सरकारबीच प्रभावकारी समन्वयको उत्कृष्ट उदाहरणको रूपमा वर्णन गर्नुभयो। राष्ट्रिय राजमार्ग प्राधिकरणले देशभरका राष्ट्रिय राजमार्गहरूबाट अवैध पार्किङ र अतिक्रमण हटाउन आफ्नो अभियानलाई तीव्र बनाएको छ। सड़क परिवहन अनि राजमार्ग मन्त्रालयले सर्वोच्च अदालतको निर्देशन अनुसार यो कार्यवाही भइरहेको बताएको छ। यसको उद्देश्य राष्ट्रिय राजमार्गहरूलाई सुरक्षित थप पहुँचयोग्य र यात्रीहरूका लागि सुविधाजनक बनाउनु हो। मन्त्रालयका अनुसार प्राधिकरणले विभिन्न राज्यहरूमा 595 जोखिमपूर्ण स्थानहरू पहिचान गरेको छ, जहाँ राष्ट्रिय राजमार्गहरूमा अवैध पार्किङ हुने गरिन्छ। यी स्थानहरूबाट अवैध पार्किङ हटाउन राज्य सरकार, जिल्ला प्रशासन र सम्बन्धित निकायहरूको समन्वयमा प्रयासहरू भइरहेका छन्। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। कालेबुङमा पानीको समस्या लिएर कालेबुङ जनकल्याण समितिले डम्बरचोकमा धरना प्रदर्शन गर्नुका साथै जिल्लापाल समक्ष ज्ञापन बुझाएको छ। विगत धेरै वर्ष अघिदेखि कालेबुङमा पानीको समस्यालाई उठान गर्दै आएको समितिले आज कालेबुङका विभिन्न संघ संस्थाको सहयोग लिएर हातमा प्लग कार्डहरू बोकेर धरना प्रदर्शन गरेको छ। यस अवसरमा वक्ताहरूले मानिसहरूको मूलभूत समस्या पानी जस्तो विषयलाई विभागले यथाशीघ्र पूरा गर्नुपर्ने माग राखेका छन् भने धरना प्रदर्शनपछि प्रदर्शनकारीहरूले जिल्लापाल समक्ष ज्ञापन बुझाएका छन्। जलपाइगुड़ी आबगारी विभागले एक ठूलो अन्तर्राज्यीय लागूपर्दा तस्करी ऱ्याकेटको पर्दाफाश गरेको छ र ठूलो मात्रामा विदेशी रक्सी जफत गरेको छ। यस कार्यवाहीमा दार्जीलिङ जिल्लाका 3 युवकलाई पक्राउ गरिएको छ। जफत गरिएको रक्सी र सवारी साधनहरूको कुल अनुमानित मूल्य 40,54,500 रुपियाँ भन्दा अधिक छ। आबगारी सूत्रहरू अनुसार सिक्किमबाट बंगालका विभिन्न क्षेत्रमा अवैध रूपमा रक्सी तस्करी भइरहेको जानकारी प्राप्त भएको छ। यसको आधारमा भक्तिनगर रेन्जका डेप्युटी एक्साइज कलेक्टरको नेतृत्वमा एक विशेष टोलीले एक विशेष खोजीको क्रममा 500 लिटर भन्दा अधिक विदेशी रक्सी र 448 लिटर बियर जफत गरेको छ। गिरोहका नेता र अन्य सदस्यहरूको पहिचान गर्न पक्रा परेका अभियुक्तहरूसँग सोधपूछ भइरहेको छ। साउथफिल्ड कलेज दार्जीलिङले आज नयाँ गर्ल्स होस्टल प्राप्त गरेको छ। कलेजको स्थापना भएदेखि नै छात्रहरूका लागि होस्टलको अभाव रहँदै आएको थियो भने होस्टल

0: मद्यपानले अभाव पूरा गरिने बताइएको छ। नवनिर्मित होस्टलमा 50 जना विद्यार्थी बस्न सक्ने व्यवस्था रहेको बताइएको छ। दार्जिलिङ भन्दा टाढा टाढाबाट आएर कलेज अध्ययन गर्ने छात्रहरूलाई यसबाट ठूलो सुविधा पुग्ने कलेजका प्राचार्य अनुराधा राईले बताउनुभयो। भाजपा खण्ड कोअर्डिनेसन कमिटीले बर्खाको समयमा हुन सक्ने प्राकृतिक आपदाबाट सर्वसाधारणलाई कसरी बचाउन सकिन्छ अथवा प्राकृतिक आपदाबाट जोगाउन खण्ड विकास कार्यालयले के कस्ता पहलहरू गरेका छन् त्यसबारेमा जानकारी लिँदै दार्जीलिङ पुलबजार खण्ड विकास अधिकारीसँग सौहार्दपूर्ण भेटघाट गरेर एक ज्ञापन पत्र बुझाएको छ। खण्ड कोअर्डिनेसन कमिटी संयोजक रोजर सुब्बाको नेतृत्वमा गएको टोलीले मुख्य रूपमा वर्खाको समयमा भल पहिरोले सर्वसाधारण मानिसहरूमा पुग्न सक्ने आपदालाई लिएर खण्ड विकास कार्यालयको तत्काल निगरानी बढाउन अनुरोध गरियो भने प्राथमिक हिसाबमा आपदाको समयमा हुन सक्ने तत्काल सहयोगका निम्ति तत्काल राहत दललाई 24 घण्टा अलर्ट राख्न माग गरियो। यसका साथै ग्राम पञ्चायत कार्यालयलाई पनि सर्वसाधारणका निम्ति तत्काल राहतमा तयारी रहन निर्देशन गर्ने समेत खण्ड विकास अधिकारीलाई अनुरोध गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा संगठन युवा शक्तिले आगामी 5 जुलाईको दिन खरसाङमा वृहत युवा जनसभा गर्ने भएको छ। जनसभामा मुख्य रूपमा गोर्खाहरूको समस्यालाई केन्द्र अनि राज्य सरकारले चाँडै सम्बोधन गर्नुपर्ने विषयमा चर्चा गरिने भएको छ। यस जनसभामा दार्जीलिङ खरसाङ मिरिक अनि कालेबुङ क्षेत्रका सम्पूर्ण युवा शक्तिहरूको उपस्थिति रहने बताइएको छ। गोर्खा जनमुक्ति मोर्चा तकदाह ग्लेनवन समष्टिको एक प्रतिनिधि टोलीले मानेडाँडा ग्राम पञ्चायतका पञ्चायत प्रधान समक्ष 2023 हालसम्म पञ्चायत क्षेत्रमा सम्पन्न भएका आपदा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरू प्राप्त बजेट खर्च विवरण तथा पञ्चायत अन्तर्गत सम्पन्न भएका विकास निर्माण योजनाहरूको विस्तृत प्रतिवेदन माग गरेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। गृहमन्त्री अमित शाहले शुक्रबार नयाँ दिल्लीमा नार्को कोअर्डिनेसन सेन्टरको 10 शीर्ष स्तरीय बैठकको अध्यक्षता गर्नुहुनेछ। कोलकाताको तारातलामा आज निर्माणाधीन गोदाम ढल्दा 3 व्यक्तिको मृत्यु अनि 5 अन्य घाइते। मुख्यमन्त्री शुभेन्दु अधिकारी, राज्यमन्त्री अग्निमित्र पल तथा डाक्टर इन्द्रनील खाले स्थलगत भ्रमण गर्नुभयो। दार्जीलिङका सांसद राजु विष्टले दुधेमा 34 मिटरको अस्थायी फुटब्रिज सफलतापूर्वक सम्पन्न गरेकोमा सम्बन्धित विभागप्रति आभार व्यक्त गर्नुभएको छ। राष्ट्रिय राजमार्ग प्राधिकरणले देशभरका राष्ट्रिय राजमार्गहरूबाट अवैध पार्किङ र अतिक्रमण हटाउन आफ्नो अभियानलाई तीव्र बनाएको छ र जलपाइगुडी आबकारी विभागले एक ठूलो अन्तर्राज्यीय लागू पर्दा तस्करी ऱ्याकेटको पर्दाफाश गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: आकाशवाणी सिलगढ़ी अनुष्ठान प्रचारित हो मीडियम वेब 421.9 मीटारे अर्थात 711 किलोहर्ट्ज। एक घोषणा। आगामी 28 जून 2026 रविवार सारा भारतवर्ष जुड़े उद्यापित होते चले जन्म थेके 5 बचर बयसी शिशुदेर जन्य जातीय পালস পোলিও টিকাকরণ কর্মসূচি 2026। সমগ্র ভারতবর্ষের সঙ্গে শিলিগুড়ি মিউনিসিপ্যাল কর্পোরেশনের অন্তর্গত বিভিন্ন এলাকাতেও এদিন এই কর্মসূচি অনুষ্ঠিত হবে সকাল 9টা থেকে বিকেল 4টা পর্যন্ত। পালস পোলিও কর্মসূচি 28 জুন থেকে শুরু হবে, চলবে সকাল 9টা থেকে বিকেল 4টা পর্যন্ত। ঘোষণাটি শেষ হল। এখন শুনবেন বিশেষ অনুষ্ঠান। মাধ্যমিক পরীক্ষায় চতুর্থ স্থান অধিকারী রায়গঞ্জ কর্নিশন হাইস্কুলের সোহম জোয়ারদারের সাক্ষাৎকার। সাক্ষাৎকারটি নিয়েছেন সৌমিতা আড্ড।
2: নমস্কার শ্রোতা বন্ধুরা, শুভ সন্ধ্যা। আকাশবাণী শিলিগুড়ির বিশেষ নিবেদন, মাধ্যমিককে সাফল্যের শিরোপায় যারা পৌঁছেছে তাদের সাফল্যের কথা নিয়ে আজ আমি সৌমিতা আড্ড আবারও একবার হাজির হয়েছি। আজ শুনবেন অনুষ্ঠানটির

0: अभिगेल राईबाट राष्ट्रिय समाचार सुन्नुहोस्। सुरुमा यस बुलेटिनका प्रमुख समाचार। संयुक्त राष्ट्र संघमा पाकिस्तानले कश्मीर मुद्दा उठाएकोमा भारतद्वारा कड़ा आपत्ति। इरानमा रहेको भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूका लागि परामर्श जारी। पश्चिम बंगालको कोलकातामा निर्माणाधीन गोदाम भत्किँदा तीन जनाको मृत्यु, पाँच जना घाइते। हकी इण्डियाद्वारा अर्को महिना हुने बेलायत भ्रमणको लागि 24 सदस्यीय जुनियर महिला टोलीको घोषणा। अनि फिफा विश्वकपमा कोलम्बिया कंगोलाई 1-0 पराजित गर्दै नकआउट चरणमा प्रवेश। अब समाचार विस्तारमा। संयुक्त राष्ट्र संघमा पाकिस्तानले कश्मीर मुद्दा उठाएकोमा भारतले कड़ा आपत्ति जनाएको छ। पाकिस्तानले संयुक्त राष्ट्र संघको मञ्चलाई राजनीतिकरण गरेको आरोप भारतले लगाएको छ। सह अध्यक्षको रूपमा निष्पक्षता कायम राख्नुको सट्टा पाकिस्तानले आफ्नो अडान दुरूपयोग गरेको भारतले बताएको छ। संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि पी हरिसले सह अध्यक्षको रूपमा पाकिस्तानको आचरणको आलोचना गर्नुभयो। पाकिस्तानका स्थायी प्रतिनिधि असीम इफ्तिकार अहमदको टिप्पणीको जवाब दिँदै पी हरिसले जम्मू कश्मीरमा भारतको लामो समयदेखिको अडान दोहोर्याउनुभयो। उहाँले भन्नुभयो, केन्द्रशासित प्रदेश जम्मू कश्मीर पूर्णतया भारतको आन्तरिक मामिला हो।
1: मैं पाकिस्तानी पक्ष की टिप्पणियों का उल्लेख करता हूं। यह हैरान कर देने वाला है कि ऐसे मंच पर जहां राजनीतिक मुद्दों पर संतुलित और निष्पक्ष चर्चा की उम्मीद की जाती है, ऐसी बातें कही गईं। मैं दोहराना चाहता हूं कि जम्मू कश्मीर पूर्ण रूप से भारत का घरेलू मामला है।
0: इरानको तेहरानमा रहेको भारतीय दूतावासले भारतीय नागरिकहरूका लागि संशोधित परामर्शहरू जारी गरेको छ। दूतावासले तेहरानमा रहेका भारतीय नागरिकहरूलाई अर्को सूचना नआएसम्म अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। साथै स्थानीय अधिकारीहरूको निर्देशनहरू पालना गर्न पनि आग्रह गरेको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिर र उहाँको प्रतिनिधि मण्डलसँग भेटघाट गर्नुभयो। श्री गोयलले सामाजिक सञ्जाल पोस्टमा भारत अमेरिका व्यापार वार्ताको प्रगतिको समीक्षा गरेको र दुई देशबीचको आर्थिक साझेदारीलाई अझ सुदृढ पार्ने अवसरहरू

0: खोजी गरेको उल्लेख गर्नुभएको छ। भारत र संयुक्त अरब इमिरेट्स यूएईले रणनीतिक रक्षा साझेदारी ढाँचा अन्तर्गत रक्षा सहयोगलाई अगाडि बढ़ाउन आज नयाँ दिल्लीमा बैठक आयोजना गर्यो। रक्षा मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा जनाए अनुसार बैठकको सह अध्यक्षता संयुक्त सचिव अमिताभ प्रसाद र यूएईका ब्रिगेडियर जनरल जमाल इब्राहिम मोहम्मद इब्राहिम अलमारजुकीले गर्नुभएको थियो। छलफलका मुख्य विषयहरूमा रक्षा उद्योग सहयोग विस्तार गर्नु, नव प्रवर्तनलाई प्रवर्धन गर्नु, अद्वितीय प्रविधिहरूको उपयोग गर्नु र समुद्री सुरक्षालाई सुदृढ पार्नु रहेका छन्। विदेश मन्त्री डाक्टर एस जयशंकरले चुनौतीपूर्ण विश्वव्यापी वातावरणमा भारत दक्षिण कोरिया सम्बन्धलाई अझ सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड़ दिनुभएको छ। उहाँले साझा मूल्य मान्यता र पारस्परिक विश्वास भएका देशहरूले सँगै मिलेर अझ नजिकबाट काम गर्नुपर्ने बताउनुभयो। श्री जयशंकरले दक्षिण कोरियाली विदेश मन्त्री चो ह्युन सँगको सियोलमा भएको भेटमा यस्तो टिप्पणी गर्नुभएको हो।
1: इस साझेदारी को आगे बढ़ाना हमारी जिम्मेदारी है। इसमें सरकार के अलग अलग विभाग और देश की अर्थव्यवस्था के विभिन्न पहलू शामिल हैं, जिनके बीच तालमेल बैठाना बहुत आवश्यक है। मैं कहूंगा कि हमें भविष्य को ध्यान में रखते हुए एक आधुनिक साझेदारी की ओर बढ़ना चाहिए।
0: राष्ट्रिय राजमार्ग प्राधिकरणले देशभरका राष्ट्रिय राजमार्गहरूमा अवैध पार्किङ र अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ। सड़क यातायात तथा राजमार्ग मन्त्रालयले सर्वोच्च अदालतको निर्देशन अनुसार यस्तो कार्यवाही भइरहेको बताएको छ। यसको उद्देश्य राष्ट्रिय राजमार्गहरूलाई सुरक्षित, थप पहुँचयोग्य र यात्रुहरूका लागि बढ़ी सुविधाजनक बनाउनु हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। पश्चिम बंगालको कोलकातामा आज निर्माणाधीन गोदाम भत्किँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारी र राज्यमन्त्री अग्निमिल पल र डाक्टर इन्द्रनील खानले घटनास्थल पुगेर स्थितिको समीक्षा गर्नुभयो। उद्धार कार्य जारी छ। मौसम विभागले आज कोंकण र गोवामा भारी वर्षाको लागि उच्च सतर्कता जारी गरेको छ। तटीय कर्नाटक र मध्य महाराष्ट्रमा आगामी दुई दिनसम्म यस्तै मौसमको अवस्था रहने अनुमान गरिएको छ। आसाम, मेघालय, भित्री कर्नाटक, ओडिशा, तेलंगाना, पश्चिम बंगाल र सिक्किममा 29 तारीकसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ। दिल्ली, हरियाणा, चण्डीगढ़, पंजाब, हिमाचल प्रदेश, उत्तराखण्ड, जम्मू कश्मीर र लद्दाखमा शनिबारसम्म तेज हावाहुरीसँगै वर्षा हुने पूर्वानुमान गरिएको छ। अरूणाचल प्रदेशको तल्लो सुबनसिरी जिल्लामा भारी वर्षा हुँदा आसामका विभिन्न सीमावर्ती जिल्लाहरूको तल्लो क्षेत्रहरूमा बाढ़ीको जोखिम बढ़ेको छ। हाम्रा संवाददाताका अनुसार आसामका सबै सम्बन्धित विभागहरू उच्च सतर्कतामा रहेका छन्। अब अन्तर्राष्ट्रिय प्रसंग। युरोप अहिले तीव्र गर्मीको चपेटामा परेको छ। धेरै देशहरूमा उच्च तापमान रेकर्ड गरिएको छ। विश्व स्वास्थ्य संगठनले यो अवस्थालाई गम्भीर स्वास्थ्य आपतकालको रूपमा वर्णन गरेको छ। उच्च तापमान रेकर्ड गरिएका देशहरूमा फ्रान्स, स्पेन, बेलायत र इटली रहेका छन्। कंगोमा हालसम्म इबोलाका 1094 मामिलाहरू रिपोर्ट गरिएका छन्, जसमध्ये 277 जनाको मृत्यु भएको छ। युगाण्डामा इबोलाका 20 मामिला पुष्टि भएको छ, जसमध्ये दुईजनाको मृत्यु भएको छ। यसैबीच युगाण्डा र कंगोले इबोला प्रकोपसँग लड्न सहकार्य शुरू गरेका छन्। अब खेल समाचार। हकी इण्डियाले जुलाई 5 14 बेलायत भ्रमणको लागि 24 सदस्यीय जुनियर महिला टोलीको घोषणा गरेको छ। नयाँ प्रशिक्षक टीम व्हाइटको नेतृत्वमा भारतीय टोलीले जुनियर एसिया कप सहित आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तयारीका लागि स्कटल्याण्ड र इंग्ल्याण्डमा 7 खेल खेल्नेछ। ब्याडमिण्टनमा ट्रिसा जोली र गायत्री गोपीचन्द यूएस ओपनको महिला युगल स्पर्धाको प्री क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।